0: Anda Optical, the name you can trust.
1: لوی روی شو, آپ ہیں عامر اور شیوانی کے ساتھ. عامر, تمہاری آنکھیں شرارتی ہیں, تم اپنے پیچھے چھپے ہوئے ہو, بغور دیکھوں تمہیں تو مجھ کو شرارتوں پہ ابھارتی ہیں. تمہاری آنکھیں شرارتی ہیں. اب ایسی کتنی ہی لائنیں عامر آپ کے لیے تو بڑی کامن سی بات ہے, آپ اکثر زندگی میں ان لائنوں سے آپ کا پالا بہت زیادہ پڑا ہے. تو آنکھیں کیسی بھی ہوں, نیلی آنکھیں ہوں, براؤن آنکھیں ہوں, خوبصورت آنکھیں ہوں, لیکن وہ کم لگتی ہیں. ایسا لگتا ہے کچھ اور ہونا چاہیے, کچھ اور خوبصورتی ہونی چاہیے. تو ان سب کے اوپر ایک چیز بھاری پڑتی ہے, وہ ہے ایک ایسا ڈیسٹینیشن جہاں پہ آپ جاتے ہیں. جہاں پہ آپ جاتے ہیں تو آپ کو لگتا ہے ایک ایسی دنیا میں آ گئے جو آپ کو بہترین اور خوبصورت بنانے کی وہ ساری صلاحیتیں اپنے پاس رکھتی ہے, ساری اکمپلشمنٹ اپنے پاس رکھتی ہیں. وہ ہے کانڈا آپٹیکل کی امیزنگ لوکیشنز. اور عامر, آپ اور ہم کتنی ہی بار وہاں پہ گئے ہیں, اور وہاں کی جو کسٹمر سروس ہے, وہاں کے جو ڈیزائنر فریمز ہیں, وہاں کا جو کلیکشن ہے, وہاں کا جو سلیکشن ہے, وہ ون آف دا بیسٹ ان دا ورلڈ ہے.
2: جب آپ کینیڈا آپٹیکل جاتے ہیں تو مجھے یوں لگتا ہے تب آپ کو جا کے یہ احساس ہوتا ہے کہ آپ کا چہرہ نامکمل سا ہے. اس پر یہ خوبصورت سے گلاسز لگیں گے تو آج کے موسم میں یہ مکمل ہوگا.
1: Something was missing. جب لگتا
2: کوئی اوپر والا حسن دے آپ کو اور آپ اس کی حفاظت نہ کریں تو مجھے لگتا ہے یہ تحفے کی ناقدری ہے. ایسے ہی جیسے خوبصورت آنکھیں ملی ہوں آپ کو اور آپ ان کی حفاظت کرنا بھول جائیں, اس کا مطلب ہے آپ نے اس تحفے کا شکر ادا نہیں کیا. تو آنکھوں کی حفاظت کیجئے. کس کے ساتھ کرنی ہے؟ کانڈا آپٹیکل سے. ہمیں آپ کی, ہماری سب کی, ہر دل عزیز شخصیت نے جوائن کیا ہے. اشونی جی, ویلکم کرتے ہیں آپ کو.
1: گڈ مارننگ.
3: تھینک یو ویری مچ. گڈ مارننگ شیوانی جی اینڈ امیر جی. بہت ہی اچھا لگ رہا ہے آپ کا پروگرام, بہت پیار سے سن رہے ہیں اور انجوائے کر رہے ہیں, اور اتنا بیوٹیفل ڈے بھی لگا ہے. مدرس ڈے کا ایونٹ, مدرس ڈے ایونٹ آپ کے پروگرام کی میں انتظار میں تھا آج صبح. اس کے وہاں پہ اناؤنس شروعات ہوگی, اس کے بعد ہم اس کا ریبن کاٹ کے ایونٹ کو شروع کریں گے.
1: کیا بات ہے.
3: تو یہ دیکھیے, بہت آگے میں نے یہ ایسی ڈیل نہیں لگائی. سو دس از گوئنگ ٹو بی اونلی گڈ انٹل سنڈے اینڈ آف دا ڈے.
1: اچھا.
3: آل لوکیشنز آپ کے اناؤنس کرنے کے بعد پھر میں جو ہماری جو سوشل میڈیا پوسٹ ہے اس کے بعد وہ سینڈ کی جائیں گی.
1: جی,
3: تو آپ یہ دیکھ لیجئے کہ کتنا پاورفل اسٹیشن ہے آپ کا اور کتنا پاورفل پروگرام ہے.
1: تھینک یو.
3: وہاں سے ہم شروعات کرتے ہیں.
1: بہت بہت
3: شکریہ. دوسرا شیوانی جی, آپ امیر جی کو زیادہ مت تعریف کیا کرو ان کی آنکھوں کی, یہ آ رہی آلریڈی بہت آؤٹ آف کنٹرول رہتے ہیں.
1: نہیں, ان کو لگتا ہے کم ہے, ابھی میں نے آف دی ایئر ان کی تعریف کی تو انہوں نے کہا نہیں, جلدی اشونی جی کو لیجیے, سم تھنگ واز مسنگ, وہ مکمل کریں گے تعریف.
3: ان کو کہا کرو کہ آپ کی آنکھیں بھی بری ہیں, آپ بوڑھے لگ رہے ہو, سفید بال رہیں گے, تھوڑا سا بتا دیا تو انہوں نے پھر چڑھ جانا, پھر مشکل ہو جاتا ہے, پہ پہنچ جاتے ہیں. تو ان کے اوپر ایزی لیا کرو. تو امیر جی, یہ تو ہے آپ کے اوپر کتنی ہماری, تو ساری جو ہماری پیارے پیارے کسٹمرز ہیں ان کے لیے ایک بہت ہی اسپیشل اناؤنسمنٹ ہے, خاص مدرس ڈے کے لیے. ابھی سوشل میڈیا پہ بھی پوسٹ ہو جائے گا ود ان 10 منٹس. اس میں جتنی بھی لیڈیز جو بھی شاپنگ کریں گے آج کا دن سیٹرڈے اینڈ سنڈے, ان کو پرسکرپشن فریمز ہیں 60% کی ہے, نو اور 40% فار دم, but only very limited time until Sunday, end of the day, when store closes, the deal is finished. So 60% unko deal di jayegi. Wow. On designer prescription frame. Dekhiye, regular frame pe to aapko 90, log kehte hain ji 90% off, koi ek ko maine suna tha ji hum 95% bhi kar denge. But those frames worth nothing. You could give whatever you want. And what we carry is top designer prescription frames, name brand, something highest quality, not discontinued products, something the best of the best, टोटल करंट प्रोडक्ट हमारे स्टोर में जो कैरी करते हैं उनके ऊपर लेडीज को, खास लेडीज को इस स्पेशल टाइम के साथ हम उनको 60% ऑफ देंगे एंड ऑफ संडे। सभी से मेरी हाथ जोड़कर बेनती है, अगर आपने कुछ खरीदारी करनी है ग्लासेस की इस वक्त, तो दिस इज दी एब्सोल्युटली बेस्ट टाइम टू कम इनटू अवर स्टोर्स एंड एंजॉय दैट सेविंग, द टॉप बेस्ट ऑफ द बेस्ट सेविंग, दिस इज व्हाट इट इज। इवन मैं बताता हूँ शिवानी जी, मैं आपको कि ये जो अनाउंसमेंट मैंने की है ये अभी तक हमारे स्टोर स्टाफ्स को भी नहीं पता।
2: अरे वाह वाह,
3: आई एम गोइंग टू टेल देम फ्रॉम नाउ ऑन अंटिल संडे एनीबॉडी वॉक्स इन, लेडीज खासकर लेडीज के लिए, ये माताओं के लिए हमने लगाई है 60% ऑफ, उनको ऑटोमेटिकली किया जाए प्रिस्क्रिप्शन फ्रेम्स के ऊपर। ये सेल अभी से शुरू हो चुकी है, 10 और 11 बजे हमारे सारे स्टोर खुल जाते हैं, सभी को पता ही है। तो प्लीज अपॉइंटमेंट लेनी है डॉक्टर के साथ, हमारे पास डॉक्टर्स का पूरा इंतजाम होता है
1: जी।
3: इवनिंग्स के लिए, वीकेंड के लिए यू कैन ऑल्सो कॉल 416-922-5263, इस नंबर से आप हमारे किसी भी स्टोर के साथ कनेक्ट कर सकते हैं, या गो टू कांडा ऑप्टिकल .com, वहां पे आई एग्जाम का सेक्शन है, वहां क्लिक कीजिए, यू कैन सेंड अ रिक्वेस्ट, we will take over from there and we will organize for you the way you like it.
1: kya baat,
3: very simple shivani ji, koi humne system itna easy banaya hua hai ki kisi ko kisi bhi tarah ki takleef na ho. when they want to reach us, easy to reach us. I always, even my own number I make it very visible to everybody, so if anything call me even direct.
1: क्या बात है,
3: इससे ज्यादा देखिए, वी हैव अ रिस्पॉन्सिबिलिटी टू मेक श्योर अवर कम्युनिटी इज टेकन केयर, स्पेशली व्हेन कम्स टू द आईज, दिस इज अवर रिस्पॉन्सिबिलिटी। किसी को कोई डॉक्टर के साथ अपॉइंटमेंट बनानी है, वी बना के देंगे आंखों के लिए। ग्लासेस लेने हैं, कॉन्टेक्ट लेंस लेने हैं, वी आर देयर फॉर यू। यू वांट टू चेंज द कलर ऑफ योर आईज, वी स्पेशलाइज इन दिस, वी गॉट इट ऑल, एनी कलर। देखिए बहुत पार्टीज भी होंगी, डिनर्स होंगे, खासकर दिस वीकेंड, तो अगर किसी को किसी तरह के कॉन्टेक्ट लेंस चाहिए जिससे आंखों का रंग दे वांट टू मैच विद देयर ड्रेस, यू नो, आपको तो पता है लेडीज।
1: अश्विनी जी ने कितना अच्छा एक्सप्लेन किया है ना?
2: आज तो फिर शिवानी जी को गुलाबी रंग के लेंस चाहिए।
3: देखिए शिवानी जी के लिए तो कुछ भी पॉसिबल है।
2: वाह वाह वाह वाह, वेरी नाइस,
1: थैंक यू।
3: आपका मुझे फिक्र
1: अश्विनी जी, अगर जिंदगी में एक इंसान आमिर को वन ऑन वन ले सकता है तो मैं शर्तिया कह सकती हूँ उनके खुद के अम्मी अब्बू नहीं है आप।
2: चले, कोई तो पूरी दुनिया में बड़ा भाई है हमारा, हमारे लिए सोचने वाला, हमारे लिए परेशान होने वाला।
3: इसलिए पहले ही इनको क्लैरिटी से बताना जरूरी है। सो दिस इज एन अमेजिंग डे
1: जी,
3: आज भी इतना ब्यूटीफुल डे लगा है, एंड सैटरडे एंड संडे, सभी से हाथ जोड़ के बिनती है, प्लीज डू कम। इफ समबडी नीड्स टू गिव समबडी अ गिफ्ट वाउचर, वी हैव दोज अवेलेबल एज वेल इन कांडा ऑप्टिकल, तो वो भी आप ले सकते हैं। अपने किसी को गिफ्ट देना है, देखिए आंखों की रोशनी का गिफ्ट तो किसको देना है, वो तो सारी उम्र उसकी हमेशा अप्रिशिएट ही करेंगे।
2: बिल्कुल सही,
3: आंखों की रोशनी है जो बहुत जरूरी है, और आंखों की भलाई के लिए प्रॉपर चश्मे लगे हो, प्रॉपर आई एग्जाम हो, इसके ऊपर कुछ नहीं है।
1: क्या
3: बहुत, देयर इज नथिंग लाइक इट।
2: बहुत,
3: सो वी आर ब्लेस्ड दैट वी आर इन दिस बिजनेस, आई एम इन दिस बिजनेस, एंड आई ब्लेस्ड दैट आई हैव अ टीम लाइक यू विद अस मेकिंग इट विजिबल टू द पब्लिक। हमारा संदेश है सब तक बड़े प्यार से आप पहुंचाते हैं, इसके लिए बहुत बहुत शुक्रिया
1: जी। अश्विनी जी, इस नोट पे मैं ये जरूर कहना चाहूंगी आमिर कि जिंदगी में इतनी परेशानियां हैं, हमें इतने नेगेटिव कभी कभी हालातों से सामना करना पड़ता है, तो हर एक ओकेजन को इतना पॉजिटिव बना देना। और देखिए अभी मदर्स डे में, परसों है मदर्स डे, आज से ही हम सब इतने खुश हो गए कि हमें डील्स मिल रही हैं, और इस पॉजिटिव नोट पे आमिर जी मुझे ना आंटी की यानी कांडा जी की जो मदर थी उनकी बहुत याद आ रही है, क्योंकि हर ओकेजन पे वो साथ में होती
2: अच्छा,
1: थी
2: अच्छा, अच्छा,
1: और उनकी जो मुस्कुराहट थी ना इतनी खूबसूरत थी कि हम लोग दौड़ दौड़ के उनके पास बैठ के पिक्चर्स खिंचवाते थे। अब वो जहाँ भी है आपको जरूर इतनी ब्लेसिंग्स दे रही होंगी क्योंकि आप हर ओकेजन को स्पेशल बनाते हैं। इससे बेहतर क्या हो सकता है अश्विनी जी? आई जस्ट वॉन्टेड टू एड दिस,
3: I do appreciate you talking about my mom because I do miss her.
1: Thank you, Ashmi ji. She's always there with us. और मुझे याद आ गया क्योंकि जब हम इतने सालों हो गए हर ओकेजन पे हम साथ में होते हैं तो उनकी उनकी उनकी जो आंखें थी उनकी तो चमक थी तो वो किसी भी आई केयर की मोहताज नहीं थी, लेकिन उनको हर एक ग्लासेस का पता होता था। कितनी बार मुझे कहती थी तुम गलत रैक पे हो, तुम उधर जाओ, तुम्हारे पर वो अच्छा लगेगा। थैंक यू अश्विनी जी। नंबर जरूर बता दूं, 416-922-5263। अश्विनी जी बहुत बहुत शुक्रिया, ऑल द वेरी बेस्ट फॉर द इवेंट।
2: थैंक यू
3: जी, थैंक यू।

0: FM.
1: न्यूज के लिए हमें दावत दिया है टीम भट्टी रियल स्टेट. फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 6472957861 6472957861.
2: पेश खिदमत है आज की अहम खबरें. अमरीकी सदर डोनाल्ड ट्रंप ने कहा है कि ईरान के साथ जंग बंदी अब भी बरकरार है, अगरचे दोनों ममालिक के दरमियान हालिया झड़पों और हमलों की इत्तिलात सामने आई हैं. अमरीकी सेंट्रल कमान का कहना है कि खलीज ओमान में ईरानी बंदरगाह में दाखिल होने की कोशिश करने वाले दो ईरानी टैंकर्स पर गोलाबारी करके उन्हें नाकारा बना दिया गया. जबकि ईरान का कहना है कि आबनाए हुरमुज में अमरीकी हमलों से 10 मल्ला जख्मी जबकि 5 लापता हैं. अमरीकी सेंट्रल कमान का कहना था कि आबनाए हुरमुज में नाकाबंदी के जरिए ईरानी बंदरगाहों से 70 बहरी जहाजों को रोका गया. चीन ने आबनाए हुरमुज में अपने तेल बर्दार जहाज पर हमले की तस्दीक की है. ईरान की जानिब से आबनाए हुरमुज में जहाज़ों की आमदरफ्त की इजाज़त देने और ट्रांजिट फीस वसूल करने के लिए बहरी अथॉरिटी का क़याम. ईरानी वज़ीर ख़ारजा अब्बास अराग़ची ने कहा है कि जब भी मामलात सिफारती तरीके से हल की जानिब बढ़ते हैं तो अमरीका ख़तरनाक फ़ौजी मुहिमजोई का इंतखाब करता है. उधर अमरीकी वज़ीर ख़ारजा मार्को रूबियो ने कहा है कि अमरीकी तजावीज़ पर ईरान के जवाब का इंतज़ार है. उम्मीद है कि जवाब ऐसा होगा जो संजीदा मुज़ाकराती अमल की जानिब ले जा सके. अक़्वामे मुत्तहिदे की सलामती कौंसिल में ईरान मुखालिफ अमरीकी करारदाद को रूस ने मुस्तरद करते हुए उसे गैर मुतवाज़िन और इश्तेआल अंगेज इकदाम करार दे दिया. ईरानी रुकन पार्लियामेंट अली खजरियान ने कहा है कि ईरान मुत्तहिदा अरब अमारात को हमसाया मुल्क के तौर पर नहीं बल्कि एक दुश्मन ठिकाने के तौर पर देखता है. IMF ने पाकिस्तान के लिए 1 अरब 29 अरब डॉलर्स कर्ज की मंजूरी दे दी. बांग्लादेश क्रिकेट टीम ने पहले टेस्ट के पहले दिन के अख्तिताम पर 4 विकेटों के नुकसान पर 301 रन बना लिए हैं. इन खबरों की तफसील आप सुन सकेंगे रात 8 बजे.
3: खास खास खबरें इस बार आपके लिए पेश किया करते हैं. स्टूडियोज में रबते के नंबर 4165930003. गैलेक्सी इंटरनेट एक्सचेंज का आज का रेट है 202.20 रुपये. डेबिट और ईमेल ट्रांसफर के थ्रू आप ट्रांसफर कर सकते हैं. पाकिस्तान में MCB की 1100 से ज्यादा ब्रांचेज हैं. इसके अलावा हर बैंक में आप डिपॉजिट कर सकते हैं. आपका अकाउंट नहीं कैश बैंक ड्राफ्ट भी हासिल कर सकते हैं. घर बैठे 24 घंटे ऑनलाइन मनी ट्रांसफर कीजिए. gondalbrothers.com पे आप लॉग इन हो जाइए. आज का रेट है 202.20 रुपये. कॉल कर लीजिए 905-306-0000. फ्राइडे इस्लामिक अदरों के प्रोग्राम रोशनी से प्रोग्राम का आगाज़ किया करते हैं. अंजुम कुरैश साहब एक्सम के हवाले से गुफ्तगू करेंगी. पवन मिडा साहब हमारे साथ होंगे मिठा फर्नीचर से. ग्लोबल ट्रेवल टूर से कामरान रशीद साहब से आपकी मुलाकात कराएंगे. और अहमद मलिक साहब डेट कंसल्यूशन के हवाले से गुफ्तगू करेंगे. कनेडियन इंग्लिश हेडलाइन 7:30 बजे. तफसीली खबरें 8 बजे. लाइव कॉल्स आपके लेंगे तकरीबन 8:30 बजे के करीब. और भी कुछ मौजूद हमारी फिर आपकी बातें हैं, लेकिन ये सबको सुनने के लिए आप हमारे साथ रहना है. अब से 9 बजे तक मैं आपका होस्ट और दोस्त अरशद भट्टी हूँ. प्रोग्राम का आगाज़ करेंगे हम इस्लामी कदरों के प्रोग्राम रोशनी से. बिस्मिल्लाहिर्रहमानिर्रहीम. आज के प्रोग्राम रोशनी में साईं टैक्सी ड्राइवर की कहानी आपके लिए पेश कर रहा हूँ. मैं टैक्सी लेने स्टैंड की तरफ चला. जब मेरे पास एक टैक्सी रुकी तो मुझे जो चीज अनोखी लगी वो गाड़ी की चमक दमक थी. इसकी पॉलिश दूर से जगमगा रही थी. टैक्सी से एक स्मार्ट ड्राइवर तेजी से निकला. उसने सफेद शर्ट और स्याह पतलून पहनी हुई थी जो कि ताजा ताजा इस्त्री शुदा लग रही थी. उसने सफाई से स्याह टाई भी बांधी हुई थी. वो टैक्सी की दूसरी तरफ आया और मेरे लिए गाड़ी का पिछला दरवाजा खोला. उसने खूबसूरत सा कार्ड मेरे हाथ में थमाया और कहा कि सर, जब तक मैं आपका सामान डिग्गी में रखूं आप मेरा मिशन स्टेटमेंट पढ़ लें. मेरी आंखें खुली की खुली रह गई कि ये क्या है. मेरा नाम साईं है, आपका ड्राइवर. मेरा मिशन है कि मुसाफिर को सबसे मुख्तसर, महफूज और सस्ते रास्ते से उनकी मंजिल तक पहुंचाऊं और उनको मुनासिब माहौल फराहम करूं. मैं हैरान रह गया. मैंने आसपास देखा तो टैक्सी का अंदर भी उतना ही साफ था जितना कि वो बाहर से जगमगा रही थी. इसी दौरान वह स्टीयरिंग व्हील पर बैठ चुका था. सर, आप कॉफी या चाय पीना पसंद करेंगे? आपके साथ ही 2 थर्मस पड़े हैं जिनमें चाय और कॉफी मौजूद है. मैंने मजाक में कहा, नहीं, मैं तो कोल्ड ड्रिंक पीऊंगा. उसने कहा, सर को मसला ही नहीं, मेरे पास आगे कूलर पड़ा है, इसमें कोक, लस्सी, पानी और ऑरेंज जूस है, आप क्या लेना चाहेंगे? मैंने लस्सी का मुतालबा किया. उसने आगे से एक डब्बा पड़ा दिया. मैंने अभी इसे मुंह से लगाया ही नहीं था कि उसने कहा, सर आप कुछ पढ़ना चाहेंगे? तो मेरे पास उर्दू और अंग्रेजी के अखबार मौजूद हैं. اگلے سگنل پر گاڑی رکی تو سائی نے ایک اور کارڈ مجھے پکڑا دیا اور کہا کہ اس میں وہ تمام ایف ایم اسٹیشنز ہیں جو میری گاڑی کے ریڈیو پہ لگ سکتے ہیں. اس کے علاوہ ان میں وہ تمام البم بھی ہیں جن کی سی ڈی میرے پاس ہیں. اگر آپ کو موسیقی سے شغف ہے تو میں لگا سکتا ہوں. اور جیسے یہ سب کچھ کافی نہیں تھا, اس نے کہا سر میں نے ایئر کنڈیشن لگا دی ہے, آپ بتائیے گا کہ ٹیمپریچر زیادہ ہے یا کم تو میں آپ کی مرضی کے مطابق اسے ایڈجسٹ کر دوں. اس کے ساتھ ہی اس نے رستے کے بارے میں بتا دیا کہ اس وقت کس راستے پر ہیں اور وہ کہاں سے جانے کا ارادہ رکھتا ہے اور اس وقت وہاں رش نہیں ہوتا. پھر بڑی پتے کی بات پوچھی, سر آپ چاہیں تو رستے سے گزرتے ہوئے آپ کو اس علاقے کے بارے میں بھی بتا سکتا ہوں, اور اگر آپ چاہیں تو آپ اپنی سوچوں میں بھی گم رہ سکتے ہیں. وہ شیشے میں دیکھ کر مسکرایا. میں نے پوچھا, سائیں کیا تم ہمیشہ سے ایسے ہی ٹیکسی چلاتے رہے ہو؟ اس کے چہرے پر پھر سے مسکراہٹ آئی. اس نے کہا, نہیں سر, یہ کچھ 2 سال پہلے میں نے ایسا شروع کیا ہے. اس سے 5 سال پہلے میں بھی اسی طرح کرتا تھا جیسے دوسرے ٹیکسی والے کرتے ہیں. میں بھی اپنا سارا وقت شکایتیں کرتے گزارتا تھا. پھر میں نے ایک دن کسی سے سنا کہ سوچ کی طاقت کیا ہوتی ہے. یہ سوچ کی طاقت ہی ہے کہ آپ بطخ بننا پسند کریں گے کہ عقاب. اگر آپ گھر سے مسائل کی توقع لے کر نکلیں گے تو آپ کا سارا ہی دن بڑا برا گزرے گا. ہر وقت ٹینٹیں کرنے سے کوئی فائدہ نہیں. عقاب کی طرح بلندی پر اڑو تو سارے جہاں سے مختلف لگو گے. یہ بات میرے دماغ کو تیر کی طرح لگی اور اس نے میری زندگی بدل دی. میں نے سوچا, یہ تو میری زندگی ہے. میں ہر وقت شکایتوں کا انبار لیے ہوئے ہوتا ہوں اور ٹینٹیں کرتا رہتا ہوں. بس میں نے عقاب بننے کا فیصلہ کیا. میں نے ارد گرد دیکھا تو تمام ٹیکسیاں گندی تھیں. ان کے ڈرائیور بھی کوئی خاص اپنا خیال نہیں رکھتے تھے. ہر وقت شکایتیں کرتے رہتے تھے اور مسافروں کے ساتھ جھگڑتے رہتے تھے. ان کے مسافر بھی ان سے بیزار ہوتے تھے. کوئی بھی خوش نہیں ہوتا تھا. بس میں نے خود کو بدلنے کا فیصلہ کیا. پہلے میں نے چند تبدیلیاں کی, گاڑی صاف رکھنا شروع کی, اپنے لباس پہ توجہ دی. جب گاہکوں کی طرف سے حوصلہ افزائی ملی تو میں نے مزید بہتری کی, اور اب بھی بہتری کی تلاش میں ہوں. میں نے اپنی دلچسپی کے لیے پوچھا کہ کیا اس سے تمہاری آمدنی میں کوئی فرق پڑا؟ سر بڑا فرق پڑا. پہلے سال تو میری انکم ڈبل ہوگی اور اس سال لگتا ہے کہ 4 گنا بڑھ جائے گی. اب میرے گاہک مجھے فون پر بک کرتے ہیں یا ایس ایم ایس کر کے وقت طے کر لیتے ہیں. مجھے لگتا ہے کہ اب مجھے ایک اور ٹیکسی خریدنی پڑے گی اور اپنے جیسے کسی بندے کو اس پر لگانا پڑے گا. یہ سائن تھا. اس نے فیصلہ کیا کہ اسے بطخ نہیں بننا بلکہ عقاب بننا ہے. تو کیوں نہ آپ آج سے عقاب بننے کا سفر شروع کر دیں. سائن نے ایک نیا فلسفہ دیا ہے, بڑا فلسفہ. وہ جو کسی نے کہا ہے کہ کوئی پانی میں گرنے سے